आप हमारे वार्ता कार्यक्रम से जुड़े हैं। इस कार्यक्रम में हम दीन के महत्वपूर्ण मुद्दों, संस्कृति, समाज और रोजमर्रा की जिंदगी पर रोचक विश्लेषण और चर्चा प्रस्तुत करते हैं। हमारे साथ बने रहें। उपयोगी वार्ताएं और ताज़ा खबरें हमेशा हमारे प्रसारण में उपलब्ध है। प्यारे सुनने वालों, याद दिलाना है कि आप सुन रहे हैं रेडियो आवाज़ ताजिक और अभी हमने तय किया कि आपको एक ताजिक महान व्यक्ति निसोर मोहम्मद के कार्यवाही के बारे में बात करेंगे। हमारे साथ रहे। वीरों का मातृभूमि के साथ आध्यात्मिक संबंध राष्ट्रीय नेता की राष्ट्रीय स्मृति के संरक्षण संबंधी नीति में परिलक्षित होता है। प्रतीकात्मक मिट्टी को लाना इतिहास के परमित समान पीढ़ियों की निरंतरता और राष्ट्रीय राज्य व्यवस्था की विरासत के प्रतीक के रूप में मूल्यांकित किया जाता है। ये पहल ऐतिहासिक स्मृति के पुनर्जीवन, राष्ट्र के समर्पित पुत्रों के प्रति समान तथा राष्ट्रीय आत्म चेतना को सुदृढ़ करने की दिशा में राज्य की निरंतर और सुनियोजित नीति के कड़ी के रूप में आम की जाती है। तजकिस्तान के नायकों के समाधि स्थलों से प्रतीकात्मक मिट्टी लाया जाना इस बात का संकेत है कि आधुनिक तजकिस्तान की राज्य निर्माण नीति में राष्ट्रीय स्मृति का संरक्षण केवल एक प्रतीकात्मक कार्य नहीं, बल्कि देशभक्ति के विश्व दृष्टि के निर्माण, पीढ़ियों के बीच संबंधों को मजबूत करने तथा ऐतिहासिक न्याय की पूर्ण स्थापना का एक महत्वपूर्ण अंग माना जाता है। नुसरतुल्ला मखसूम और शिरीनशो शोह तैमूर उन प्रमुख व्यक्तियों में शामिल है जिन्होंने सन 1920-1930 के दशक में जो ताजिक राज्य व्यवस्था के निर्माण, राष्ट्रीय हितों की रक्षा और ताजिक राष्ट्रीय चेतना के विकास के लिए अत्यंत कठिन ऐतिहासिक काल था, दृढ़ राजनीतिक इच्छा शक्ति का परिचय दिया। साथ ही निसोर मोहम्मद ने ताजिक राष्ट्र के एक योग्या और सम्मानित पुत्र के रूप में देश में सांस्कृतिक विकास और शिक्षा प्रसार की बुनियाद को मजबूत करने में महत्वपूर्ण योगदान दिया है। वीरों नुसरतुल्ला मखसूम, शिरीनशो शोह तैमूर और निसोर मोहम्मद के प्रतीकात्मक मिट्टी को मातृभूमि में लाना राष्ट्रपति मामाहिम इमाली रामों की आंतरिक और विदेश नीति के एक नैतिक एवं ऐतिहासिक उपलब्धि माना जाता है। ये घटना ने ये सिद्ध कर दिया कि तजकिस्तान अपने त्यागी और समर्पित पुत्रों को कभी नहीं भूलता और उनकी मिट्टी उस मातृभूमि की गोद में जिसके निर्माण के लिए उन्होंने अपना जीवन समर्पित किया था सदा के लिए शांति प्राप्त करती हैं। नुसरतुल्ला मखसूम, शिरीनशो शोह तैमूर और निसोर मोहम्मद उन विशेष व्यक्तियों में शामिल है जिन्होंने पिछली शताब्दी के 1920-1930 के दशकों में तजकों के राष्ट्रीय राज्य व्यवस्था की स्थापना तथा एक स्वतंत्र तजकिस्तान के राजनीतिक रूपरेखा के निर्माण के लिए अपना जीवन न्योछावर कर दिया है। हर राष्ट्र के इतिहास में ऐसे व्यक्तित्व होते हैं जो निर्णायक क्षणों में ज्ञान और जागरूकता की नींद रखते हैं तथा राष्ट्रीय चेतना को जागृत करते हैं। ताजिक जनता के लिए 20वीं शताब्दी की शुरुआत में ये महान और कठिन दायित्व शिक्षाविद, प्रमुख राजनेता तथा तजकिस्तान के प्रथम जन शिक्षा आयुक्त निसोर मोहम्मद ने अपने कंधों पर उठाया था। पिछली शताब्दी के 1920 के दशक में जब तजकिस्तान एक स्वायत्त गणराज्य के रूप में स्थापित हुआ था, तब जनता की साक्षरता दर अत्यंत निम्न स्तर पर थी। निसोर मोहम्मद बहली भांति समझते थे कि शिक्षा और विज्ञान के बिना एक आधुनिक, स्वतंत्र और प्रगतिशील राज्य का निर्माण असंभव है। उन्होंने व्यक्तिगत रूप से दुशांबे तथा अन्य क्षेत्रों में नई पद्धति के प्रथम विद्यालयों और शिक्षक प्रशिक्षण संस्थानों की स्थापना में योगदान दिया। उन्होंने व्यासकों की निरक्षरता दूर करने के लिए प्रारंभिक योजनाएं तैयार की और उन्हें लागू भी किया। साथ ही वो प्रयास करते रहे कि ताजिक युवाओं को उच्च शिक्षा प्राप्त करने के लिए तश्कान, मस्को
خارکوف اور لینینگراد کے اوچا شکشان سانسانون میں بھیجا جائے۔ نسور محمد کیول ایک شکشاوید ہی نہیں تھے بلکہ تاجکوں کی بھاشا اور راشٹری پہچان کے بھی سشکت سنرکشک تھے۔ اس دور میں جب پین ترکوادی وچار دھارائیں تاجک رش کے استتو کو ہی نکار رہی تھی، انہوں نے ستیا کی آواز بلند کی۔ انہوں نے پردھم تاجک سماچار پتروں اور پترکاؤں جن میں اووز توجیک اور توجکستانی سرخ شامل ہے سنگتھان اور پرکاشن میں پرتیاش سہیتا پردان کی۔ ان کی نیتریت میں تاجک ماتری بھاشا میں پہلے پات یا پستکیں پرکاشت ہوئی اور بچوں تک پہنچائی گئی۔ انہوں نے پریس اور پترکاریتا کو یوواؤں میں راشٹری چیتنا، آتما سمان اور راشٹری پہچان کو جاگرت کرنے کا سب سے پربھاوی سادھن مانا اور اس کا سکری اپیوگ کیا۔ نسور محمد کیول ایک سنگٹھن کرتا ہی نہیں بلکہ ایک اتکرش ویگیانک اور پرکھیات یعنی اورینٹالسٹ بھی تھے۔ مدھیہ ایشیا کے لوگوں کے اتہاس اور سنسکرتی کے ادھیان میں ان کا یوگدان اتیانت مہتوپورن رہا ہے۔ دربھاگیواش اس رجا کے کئی انیا پربدھا ویکتیوں جیسے شیرینشو شوہ تیمور اور نصرت اللہ مخصوم کی طرح وہ بھی ستالین کالین کرور دمان کے شکار بنے۔ ورش 1937 میں انہیں جھوٹے آروپوں کے آدھار پر گرفتار کیا گیا اور بعد میں انہیں مرتیو دان دیا گیا۔ نسور محمد نے اپنے کاریا اور جیوان سے یہ سدھ کیا کہ کسی بھی راش کی سب سے بڑی سمپتی شکشت اور راشری پہچان اور راشری چیتنا سے یوکت یووا پر ہی ہوتی ہے۔ اس مہان شکشا سیوا کا نام تجھستان کے اتہاس میں امر ہو چکا ہے اور ان کی جیوتی آج بھی ہمارے مارگ کو پرکاشت کرتی ہے۔ یہ مہان شکشاوید اور راجنیتا ستالین کالین دمان کے دوران جھوٹے سوویت ویروتھی اور راشٹروادی آروپوں کے آدھار پر مسکو شہر میں مار دیے گئے۔ ان کے اوشیش اور استھیاں مسکو کے دونسکوئی پات ستھت سامانیہ قبرستان نمبر ایک میں دفن کی گئیں۔ دشکوں تک ان مہان ویکتیوں کے نام وچارا دھاراتمک نیتی اور بھولاوے کی پرتوں کے نیچے دبے رہے۔ کیول رجا کی سوتنترتا اور تاجکستان کے راشٹرپتی مامہم امام علی رحمون کی دوردرشی نیتی کے کارن اتہاسک نیائے کی پن استھاپنا سمبھو ہو سکی۔ تاجکستان کے راشٹرپتی کے اندیش سے نصرت اللہ مخصوم اور شیرین شو شوہ تیمور کو سروچ اپادھی تاجکستان کے نائب پردان کی گئی۔ راشٹر نیتا کا یہ مانا ہے کہ کوئی بھی رجا اپنے آتیت اور اپنے نائکوں کے بنا بھوش نہیں رکھ سکتا ہے۔ کوٹنیتک اور اتہاسک پرمپراؤں کے انوسار ان کے دفن ستھالوں سے پویتر میتی کے کیپسول لانا ان کے آتما کے پرتی سمان پرکٹ کرنے کا سروتم مدھیا مانا جاتا ہے۔ اس میتی کو راجدھانی دوشانبے لانا اور اسے ایک پرتیکاتمک ستھان پر ستھاپت کرنا ماتر بھومی میں لوٹنے والے رجا کے سنستھاپکوں کے آدھیاتمک واپسی کا پرتیک ہے۔ یہ قدم یووا پیڑھی کے لیے دیش بھکتی کا ایک مہان ودیالے سدھ ہوگا۔ پیارے سننے والو، یہ تھے ہمارے تپانی نسور محمد کی کارروائی کے بارے میں تھے۔ ہمارے دوسرے پرسارن جاری رہا، ہمارے ریڈیو کے ساتھ رہے۔